0: नमो राजस्ताम संसात रूपे,
1: नमो परम तन तन तन तन स्वरूपे,
0: नमो जोग जोगे नमो ज्ञान ज्ञाने,
1: नमो मंत्र मंत्रे नमो ध्यान ध्याने,
0: नमो जुद जुदे नमो ज्ञान ज्ञाने,
1: नमो बोझ बोझ।